नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। अवैध लागु औषधिको व्यापक प्रचारलाई रोक्न आसक्तहरूलाई मूलधारमा फर्क्याउन राज्य सरकारले योजना बनाएको छ। मुख्यमन्त्रीले राज्यका प्रत्येक विधानसभा निर्वाचन क्षेत्रमा पुनर्स्थापनका केन्द्रहरू स्थापन गरेर र निजी पुनर्स्थापना केन्द्रहरूको कडाईको साथ निगरानी गर्ने बताए। जोरहाटमा आयोजित दुई दिने जिल्ला आयुक्तहरूको सम्मेलनलाई लागु औषधिको गम्भीर बारे छलफल गरेको बताएका छन्। उनले लागु औषधि समस्या केवल कानुन व्यवहारको समस्या मात्र नभएर दुर्थ सेनानीहरूको उपचार पुनर्स्थापना अपराध र आन्तर्राज्यिक साथै अन्तर्राष्ट्रिय बेचबिसन पनि समावेश रहेको बताए। उनले यो समस्यालाई सम्बोधन गर्दै सरकारसँग उपायहरू अपनाउने दिशामा अघि बढिरहेको बताए। निजी पुनर्स्थापना केन्द्रको विरुद्धमा आरोप लगाएर उल्लेख गर्दै मुख्यमन्त्रीले यस विषयमा सरकारी स्तरमा छलफल भएको पनि बताएका छन्। नौगाउँ लोकसभा समष्टिको उपचुनावको निम्ति मनोनयन पत्र दाखिलको आज अन्तिम दिन हो। समष्टिका बिजेपी प्रार्थी देवाशिष शर्मा, कङ्ग्रेस प्रार्थी भूतपूर्व विधायक शिवमणि बोरा र एआइडिएफका प्रार्थी बदरुद्दिन आजमेल लगायत निकैजना प्रार्थीले आज मनोनयन दाखिल गरेका छन्। मनोनयन पत्र दाखिलको लागि तीनवटा दलले जोरदार प्रस्तुति सम्पूर्ण गरिसकेका छन्। बिजेपी प्रार्थी देवाशिष शर्माले निकै दलीय कर्मीहरूलाई साथ लिएर जिल्लाका रिटर्निङ विषयहरूको छेउमा मनोनयन दाखिल गरेका छन्। मनोनयन पत्र दाखिल पर्वमा बिजेपीका राज्यिक सभापति दिलीप शैक्या, मन्त्री पीयूष हाजरिका, जयन्त मल्ल बरुवा लगायत शीर्ष नेताहरूले भाग लिएका छन्। कङ्ग्रेस प्रार्थी शिवमणि बोराले नगाउँ जिल्लाका कङ्ग्रेस कार्यालयबाट समदल निकालेर रिटर्निङ विषयको कार्यालयमा गएर मनोनयन पत्र दाखिल गर्दछन्। मनोनयन पत्र दाखिल पर्वमा प्रदेश कङ्ग्रेसका सभापति गौरव गोगोई पनि उपस्थित रहन्छन्। राज्यमा मुगाको उत्पादन वृद्धिको लक्ष्यले रेशम, हस्ततात र वस्त्रशिल्प विभागका मन्त्री विश्वजित दैमारीले हिजो असमका निकैवटा मुगा पाम परिदर्शन गर्दछन्। राज्य सरकारका हस्ततात, वस्त्र, रेशम र दक्षता विकास विभागका मन्त्री विश्वजित दैमारीले धेमाजी जिल्लाका गोगामुखमा रहेको रेशम पाम परिदर्शन गरी पामको विषय कर्मचारीहरूसित उन्नयनको जानकारी लिन्छन्। मन्त्रीले रेशम उत्पादक र किसानहरूसित रेशम उत्पादन वृद्धि, नयाँ प्रयुक्तिको व्यवहार र पामको आधुनिकरण विषयमा विस्तृत रूपले छलफल पनि गर्दछन्। मन्त्रीले साथै मिसिङ साहित्य शासित परिषदको सदस्य परमानन्द सापेडिङडिया, अध्यक्ष सुनिल कुमार पेगुको उपस्थितिमा परिदर्शको कार्यवाही सदस्य, साधारण सदस्य तथा विषयहरूसित पनि बैठकमा मिलित हुन्छन्। पछि श्री दैमारीले गोगामुखका पश्चिम बालीगाउँमा रहेका सुमन पाममा उपस्थित भएर त्यहाँ उहाँले धेमाजी जिल्ला रेशम विभागका द्वारा आयोजित सभामा मुगा पालकहरूको समस्या, राजी र अरू अरू कार्यहरूसित सन्दर्भमा

भाव विनिमय गर्दछन्। नयाँ दिल्लीमा अरुण जेटली स्टेडियममा अनुसूचित भारत र अफगानिस्तानको बीचमा रहेको T20 क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा हिजो राति भारतले अफगानिस्तानलाई 7 विकेटमा परास्त गरेर 3 वटा खेलमा श्रृङ्खला अपरुद्ध अग्रगति लाभ गर्दछन्। 160 रन लक्ष्य अनुसार गरी भारतले 14 ओभरमा 5 बलमा 3 विकेट गुमाएर 163 रन सङ्ग्रह गर्दछन्। सन्जु स्यामसनले 22 बलमा 57 रन सङ्ग्रह गरेर शीर्ष स्थान दखल गर्ने साथै अभिषेक शर्माले 19 बलमा 39 रन सङ्ग्रह गर्दछन्। यस पूर्वै ब्याट लिएर अफगानिस्तानले निर्दिष्ट 20 ओभरमा 8 विकेट हराएर 149 रन सङ्ग्रह गरेका थिए। दलको अधिनायक इब्राहिम जादरानले सर्वाधिक स्कोरको हिसाबले 333 बलमा 37 रन सङ्ग्रह गर्दछन्। भारतका भएर नीतिश कुमार रेड्डीले 3 विकेट दखल गरेर विपरीतमा अर्षदीप सिंहले 2 विकेट दखल गर्दछन्। आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

0: सम्पूर्ण श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर 729 किलो हर्ट साथै 101.6 मेगाहर्समा। समय यसबेला दिउँसोको 3:22 र 27 सेकेन्ड भइसकेको छ। सबै श्रोताबिन्दलाई फेरि हाम्रो कार्यक्रममा एकपल्ट हार्दिक स्वागत जनाउँदैछु। श्रोताबिन, कार्यक्रम सुरु गर्न जाँदैछु। प्रस्तुत छ वार्ताको कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौ युवा र राजनीति। यस शीर्षकमा यो वार्ता, वार्ताकार हुनुहुन्छ तपन छेत्री।
1: युवा र राजनीति। युवा अर्थात् कुनै पनि समाजको ऊर्जा, उत्साह, सृजनाशीलता र भविष्यको आधार। आजको युवाहरू नै भोलिका शिक्षक, डाक्टर, इन्जिनियर, कलाकार, उद्यमी, सामाजिक अभियन्ता, प्रशासन र राजनीतिक नेतृत्व बन्ने छन्। त्यसैले युवाको सोच र सहभागिताले देशको भविष्यमा महत्त्वपूर्ण प्रभाव पार्दछ। तर यहाँ एउटा प्रश्न उठ्दछ, राजनीतिमा युवाहरूको भूमिका के हुनुपर्छ? राजनीति भन्नासाथ हामी मध्ये धेरैको मनमा चुनाव, राजनीति, दल, नेता र सरकारको तस्विर आउँछ। तर राजनीति यतिमा मात्र सीमित छैन। हाम्रो दैनिक जीवनसँग सम्बन्धित धेरै विषय राजनीतिसँग जोडिएका हुन्छन्। हामीले कस्तो शिक्षा पाउने, युवाका लागि रोजगारीका अवसर कति हुने, स्वास्थ्य सेवा कस्तो हुने, सडक सञ्चार र यातायातको विकास कसरी हुने, कृषकले आफ्नो उत्पादनको उचित मूल्य कसरी पाउने, समाजमा समान अवसर कसरी सुनिश्चित गर्ने, यी सबै विषयमा सरकार र सार्वजनिक नीतिले प्रभाव पार्छ। त्यसैले राजनीतिबाट युवा पूर्ण रूपमा अलग रहन सक्दैन। युवा किन राजनीतिमा आउनुपर्छ? युवामा नयाँ सोच हुन्छ, उनीहरूले परिवर्तनलाई छिटो स्वीकार गर्न सक्छन्, प्रविधिको प्रयोग गर्न सक्छन् र नयाँ समस्या समाधानमा नयाँ उपाय खोज्न सक्छन्। आजको युवा डिजिटल प्रविधिसँग निकै नजिक छन्। मोबाइल फोन, इन्टरनेट, सामाजिक सञ्जाल मार्फत संसारका विभिन्न घटनाबारे केही समयमै जानकारी प्राप्त गर्न सक्छन्। यसले युवालाई आफ्नो विचार

व्यक्त गर्न अवसर पनि दिएको छ। तर जानकारी पाउनु मात्र पर्याप्त हुँदैन, सही जानकारी टुङ्ग्याउन सक्ने क्षमता पनि आवश्यक हुन्छ। सामाजिक सञ्जालमा देखिएको हरेक कुरा सत्य हुँदैन। कुनै राजनीतिक समाचार वा भिडियो हेरेर तुरन्तै विश्वास गर्ने वा अरूलाई पठाउनुभन्दा पहिले त्यसको स्रोत के हो, तथ्य के हो र त्यो सूचना सही हो कि होइन भनेर जाँच गर्नुपर्दछ। विशेष गरी राजनीतिक विषयमा गलत सूचना र आफूले समाजमा भ्रम सृजना गर्न सक्छ। त्यसैले आजका युवाले डिजिटल रूपमा पनि जिम्मेवार नागरिक बन्न आवश्यक छ। युवाको राजनीतिक सहभागिता भनेको के हो? युवाको सहभागिता भनेको केवल राजनीतिक दलमा प्रवेश गर्नु वा चुनाव लड्नु मात्र होइन, आफ्नो अधिकार र कर्तव्यबारे जान्नु, मतदान प्रक्रियामा सहभागी हुनु, स्थानीय समस्याबारे आवाज उठाउनु, समाज सेवामा सहभागी हुनु, जनचेतना फैलाउनु, वातावरण संरक्षण योगदान गर्नु, शिक्षा र स्वास्थ्य सम्बन्धी अभियानमा सहभागी हुनु, यी सबै नागरिक तथा सार्वजनिक सहभागिताका महत्त्वपूर्ण पक्ष हुन्। यदि कुनै गाउँ वा बस्तीमा खाने पानीको समस्या छ भने युवाहरूले त्यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सक्छन्। कुनै विद्यार्थीले शिक्षा सम्बन्धी समस्या देखेमा त्यसबारे सकारात्मक बहस गर्न सक्छन्। बेरोजगारीको समस्या छ भने युवाले सिप विकास र उद्यमशीलताको विषय उठाउन सक्छन्। यसरी हेर्दा राजनीति केवल संसद वा चुनावको मैदान मात्र हुँदैन, समाज प्रति जिम्मेवारीबाट पनि राजनीतिक चेतनाको सुरुवात हुन्छ। शिक्षा, रोजगारी र राजनीति। आजका युवाका लागि शिक्षा र रोजगारी अत्यन्त महत्त्वपूर्ण विषय हुन्। धेरै युवा उच्च शिक्षा हासिल गरेपछि राम्रो रोजगारीको खोजीमा सहर अथवा विदेशतर्फ जाने गर्छन्। यस्तो अवस्थामा देशभित्र अवसर सृजना कसरी गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ। राजनीतिक नेतृत्व र सरकारसँग युवाले यस्ता विषयमा प्रश्न गर्नुपर्छ। शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नबनोस्, शिक्षासँगै सिप र व्यावहारिक ज्ञान पनि आवश्यक छ। युवाले स्वरोजगार र उद्यमशीलताका अवसर कसरी उपलब्ध गराउन सकिन्छ, स्थानीय स्तरमा रोजगारी कसरी सृजना गर्न सकिन्छ, नयाँ व्यवसाय सुरु गर्ने युवालाई कस्तो सहयोग आवश्यक छ, यस्ता प्रश्नहरूमा युवाको आवाज महत्त्वपूर्ण हुन्छ। राजनीतिमा असहमतिको सम्मान। लोकतान्त्रिक समाजमा सबै मानिसको विचार एउटै हुँदैन। कसैको विचार एउटा राजनीतिक दल वा नीतिसँग मिल्न सक्छ भने अर्को व्यक्तिको विचार फरक हुन सक्छ, तर विचार फरक हुनु स्वाभाविक हो। हामीले असहमतिलाई शत्रुताको रूपमा लिनु हुँदैन। युवाले राजनीतिक बहस गर्दा तर्क, तथ्य र सभ्य भाषाको प्रयोग गर्नुपर्छ। आज सामाजिक सञ्जालमा राजनीतिक विषयमा बहस हुँदा कहिलेकाहीँ व्यक्तिगत आरोप, प्रत्यारोप र अपमानजनक भाषा पनि देखिन्छ। युवाले यस्तो प्रवृत्तिबाट टाढा रहनुपर्छ। हाम्रो विचार फरक हुन सक्छ, तर हाम्रो सम्मानको भावना फरक हुनु आवश्यक छैन। लोकतन्त्रको सुन्दर पक्ष नै यही हो, फरक विचारबीच पनि संवाद गर्न सक्नु। युवाले नेतृत्वबाट के अपेक्षा गर्ने? युवाले राजनीतिक नेतृत्वसँग प्रश्न गर्ने अधिकार राख्छन्। उनीहरूले सोध्न सक्छन्, युवाका लागि रोजगारीका योजना के छन्, शिक्षाको गुणस्तर सुधार गर्न के भइरहेको छ, सिप विकासको अवसर कस्ता छन्, स्वास्थ्य सेवा कसरी सुधार हुँदैछ, स्थानीय विकासका प्राथमिकता के हुन्। तर प्रश्न गर्दा जिम्मेवारीपूर्वक प्रश्न गर्नुपर्छ। केवल आलोचना गर्नु मात्र पर्याप्त हुँदैन, समस्या देखिएसँगै सम्भावित समाधानबारे पनि सोच्नुपर्छ। युवा समाज समस्या बुझ्ने, समाधान खोज्ने र सकारात्मक परिवर्तनमा योगदान गर्ने पुस्ता बन्नुपर्छ। युवामा राजनीतिक चेतना किन आवश्यक छ? यदि युवामा राजनीतिक चेतना कमजोर भयो भने उनीहरू गलत सूचना आफुवा वा अरूको प्रभावमा पर्न सक्छन्। त्यसैले संविधान, लोकतन्त्र, नागरिक अधिकार, नागरिक कर्तव्य र सार्वजनिक नीतिबारे आधारभूत ज्ञान युवाका लागि उपयोगी हुन्छ। राजनीतिक चेतना भनेको कुनै एउटा दलको समर्थन गर्नु मात्र होइन। राजनीतिक चेतना भनेको आफ्नो अधिकार बुझ्नु, आफ्नो कर्तव्य बुझ्नु, प्रश्न गर्न सक्नु र सही गलत टुङ्ग्याउन सक्नु हो। युवाले आफ्नो मत प्रयोग गर्दा पनि जानकारीका आधारमा निर्णय लिनुपर्छ। प्रविधि र युवा राजनीति। आज प्रविधिले राजनीतिक सहभागिताको स्वरूप पनि परिवर्तन गरेको छ। सामाजिक सञ्जालबाट जनताले आफ्ना समस्या सार पुरानो हो कि नयाँ, स्रोत विश्वसनीय छ कि छैन, त्यो सामग्री वास्तविक हो कि सम्पादित, यी कुरा जाँच गर्नुपर्छ। एक गलत सूचना हजारौँ मानिससम्म केही मिनटमै पुग्न सक्छ। त्यसैले युवाको हातमा रहेको मोबाइल केवल मनोरञ्जनको साधन होइन, जिम्मेवारी नागरिक सहभागिताको माध्यम पनि हो। राजनीति र सामाजिक सेवा। राजनीति र सामाजिक सेवाबीच पनि सम्बन्ध छ। समाजका कमजोर वर्ग, वृद्ध वृद्धा, बालबालिका, विद्यार्थी, कृषक र विभिन्न समुदायका समस्याबारे आवाज उठाउनु सामाजिक जिम्मेवारी।

0: बारी हो। युवाले आफ्नो गाउँ, टोल र समुदायबाट नै परिवर्तनको सुरुवात गर्न सक्छन्। सफाई अभियान, वृक्षारोपण, रक्तदान, शिक्षा सहयोग, विपदका समस्यामा राहत तथा जनचेतनामूलक कार्यक्रमहरूमा युवाको सहभागिताले समाजमा सकारात्मक प्रभाव पार्न सक्छ। यस्ता कामले युवामा नेतृत्व क्षमता, अनुशासन र सहकार्य र जिम्मेवारीको भावना विकास गर्न सहयोग गर्छ। युवा देशको भविष्य मात्र होइन, वर्तमानका महत्त्वपूर्ण नागरिक पनि हुन्। देशको भविष्यको निर्णय केवल भविष्यमा हुने कुरा होइन, आज युवाले गर्ने सोच, आज युवाले गर्ने प्रश्न, आज युवाले गर्ने सहभागिता र आज युवाले लिने जिम्मेवारीले नै भोलिको समाज निर्माण हुन्छ। त्यसैले युवाले राजनीतिलाई घृणा गर्ने वा पूर्ण रूपमा व्यवस्था गर्ने होइन, बुझेर र जिम्मेवारीका साथ सहभागी हुने विषयका रूपमा लिन आवश्यक छ।
1: श्रोताहरूले यतिन्जेल वार्ताको कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो युवा र राजनीति यस शीर्षकमा वार्ता। वार्ताकार हुनुहुन्थ्यो तपन छेत्री। वार्ता पाठ गर्नुभयो गङ्गा छेत्रीले। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट र हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट साथै 101.6 मेगाहर्ट्समा। अब समय छ श्रोताहरूको प्रिय गीत मलाई मनपर्ने गीतको कार्यक्रम। श्रोताबिन यसै कार्यक्रममा आउनुहोस् त यो पहिलो गीत सुनौ कुन्ती मुक्तानको स्वरमा।

श्रोताहरूले मलाई मनपर्ने गीतको कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो कुन्ती मुक्तानको स्वरलाई। श्रोताबिन अर्को एउटा गीत सुनौ आउनुहोस् त, प्रदीप कुमार शर्माको स्वरमा।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो प्रदीप कुमार शर्माको शर्मा गीत। श्रोताबिन, मलाई मनपर्ने गीतको कार्यक्रममा अन्तमा आउनुहोस् त, सुनौँ थिरा श्रेष्ठको स्वरलाई।

थिरा श्रेष्ठले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम हेटुङ्गिन्छ। श्रोताबिन, भोलि फेरि दिउँसोको 3:15 हामी कार्यक्रमको कोसेलीसहित उपस्थित हुने नै छौँ। लौ तबसम्मका लागि आजलाई बिदा दिनुहोस्। नमस्कार।